संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि इहदे अंदर शौ सागर दे मिलन दा तरल है, क्योंकि पानी शौ सागर तो ही विछड़िया। हुकम विच बदलां दा रूप धार के वधिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दीआं चोटां सहारदा, जंगलां विचों लंघदा, थलां नूं चीरदा, भज्जा जांदा। एदा निशाना शौ सागर। इसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदियां ही रहिंदियां। जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आस कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही से, पर आस तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए। मुबारक है जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जाते। जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जासा। जुड़िया है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने, चादर दी बुकन मारी, साईं दे सिमरन ते बाणी दियां तुका पड़दे। अचानक ही सामने तकिया कोई इंसान है, दूरों भज के आउंदा है पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भी भज के आए, तीजी वेरी जिस वेले भज के आया ये कुछ करना चाहता सी, सोने हाथ ने इसकी बह फाई ते प्यार नाल पूछे क्यों भाई की करन लगा है। तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु की बाणी पढ़न वाला गुरसिख जिहड़ा है उसके चेहरे ते कोई अदमी खेड़ा अयाश इंसान पाप करन वाला उहदे चेहरे ते कदे भी ये वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा पर ये झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन कट्ठा कीता है उहनां दे मस्तक ते भी चमक हुंदी। पाणी च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदे, बाणी पढ़न वाले दे मस्तक तो ही जापदा है कि ये लगन वाले। की करन लगा है इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है
کہنے لگا میں چھال مار کے ندی وچ مرنا چاہوں گا. سونی سورت مسکرا کے اس طرح کا مرنا یہ ٹھیک نہیں. اس طرح کا مرنا یہ آتم گھات کہ جو آتم کاتی ہے بانی چ لکھا ہے آتم کاتی جگت کسائی جس نے اپنی آتما کا کات کی اس طرح کا مرنا ٹھیک نہیں. کیوں مرنا ہے میں بڑا دکھی ہوں. میں دنیا تو تنگ آ گیا کارن جی میں کدے مایا تاری سا میرے کاروبار چلتے سن فرما چلدی سن دیساں بدیساں وچ میرا کار وہار سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا. میرا حکم سی کہ کوئی منگتا بھی آدت مہاپرش میرے دروازے پہ نہ آئے. جی غلطی نال آ بھی جائے تو دربار نو حکم سی انہوں اگے توڑ دینا ہے انہوں دینا کچھ نہیں. اسی طرح ہوتا ہے. پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا. اس نے آ کے صدا کی تھی رب دیاں داتاں پراپت کرن والے ہو رب دے نام تے کچھ دیو. بھوک لگی ہے بھوک بڑی بلوان ہے. فرید نے لکھے موتوں بھوک بری راتیں کھا دنے پھر کھڑی بھوکا انسان کئی طرح دیا غلطیاں کر جانا ہے پاپ کرنا مہاپرش کسی پیار چ کے سدا دیتی. سربان نے کیا اگے جاؤ اتوں کچھ نہیں ملے گا. پر مہاپرش ہاتھ پہ کہنے لگے کیوں نہیں ملے گا جی تو اتے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا. یہ جی میرے سائیں نے سب کچھ دیتا ہے سائیں دے نام تے منگدا کچھ دے. دروان نے پھر اس نو کیا پائی اے ٹھیک ہے محل ہے اندر بےنت پدارت ہے پر ساڈے سیٹ دا حکم نہیں ہے کسے نو کچھ دے. اس واسطے چلا جا مہاپرش میں نہیں جاؤں. مہاپرش پیری سات سنگ تو جاوا ایڈے وسدے رستے گھر تو خالی. دربان نے پھر بھی سمجھایا مہاپرش نہیں گئے. آخرکار میں اندروں باہر آ گیا تکیا دربان نو پوچھے دربان کیوں کھڑوتا ہے سیٹ جی بڑا کیا ہے جانا نہیں چلا جا. مہاپرش ہستا کہنے لگے نہیں جانا کچھ لے کے مینو کرودھ ہے. صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھتے گن گاوت تیری اتر سمیل. جو جو صاحب دے گن گاؤ گے تو من نمرتا ہو جائے گا. من دے اندر غریبی غریبی دا کہ نہیں مطلب میرے کپڑے پانے یا نردن ہونا یہ دلدر کے غریبی کا مطلب ہے نمرتا. کر کرپا جس کے ہردے غریبی وساو نانک یہاں مکت آ کے سکھ پاو. گن گاوت تیری اترس میل برس جائے ہوں میں برس. اس واسطے صاحبان گن گاؤں نے سارے وہ صاحب گیان دھیان کچھ کرم نہ جانا سار نہ جانا تے آ کر پڑھی.
جس بات پوری گور چ بیٹھی مالک کی رحمت پراپت کر رہے ہو آ مکے بھی پوتر کرو آئے گا